नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म थ्रिसियर कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

नमस्कार तथा हार्दिक स्वागत सम्पूर्ण श्रोताहरूमा मेलबर्न चौतारीको आजको यो कार्यक्रममा। आज म लोक मेलबर्न चौतारीको यो कार्यक्रम लिएर हाजिर भएको छु। आज विक्रम सम्बत 2083 साल असार 4 गते बिहिबार, जेठ शुक्ल पक्षको चतुर्थी तिथि थियो आज। तदनुसार इस्वी सम्बत 2026 साल जुन महिनाको 18 तारिक, नेपाल सम्बत 1146। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौँ यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौँ। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारन्जरी समुदाय उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौँ, जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। आज कार्यक्रममा हामी यहाँहरू समक्ष यो हप्ता मेलबर्न वरपर केही सामुदायिक कार्यक्रमहरू सम्पन्न भएका थिए, तिनै कार्यक्रमहरूका बारेमा जानकारी गराउनेछौँ। त्यसै गरी हुन लागेको कार्यक्रमहरूको बारेमा पनि जानकारी गराउनेछौँ। यस वर्षको असार महिनाको आगमन भइसकेको छ, आज 4 गते पनि भइसकेको छ। त्यसैले सुरुवातमा साताको गीतमा यसै महिनालाई आत्मसात गरेको र बहुचर्चित एउटा सदाबहार गीत र यसै गीतका एक स्रष्टाको बारेमा केही चर्चा प्रस्तुत गर्नेछौँ। समय रहेको खण्डमा अन्य गीतहरू पनि अवश्य प्रस्तुत गर्नेछौँ। त्योभन्दा पहिला तपाईँ श्रोताहरूप्रति धन्यवाद व्यक्त गर्नुपर्नेछ। गत हप्ता हामीले रेडियोथोन 2026 विशेष कार्यक्रम लिएर यहाँहरूमाझ आएका थियौँ र श्रोताहरूबाट यस रेडियो स्टेसनको निम्ति मेलबर्न चौतारी मार्फत आर्थिक सहयोग प्रदान गर्नुभएको थियो, जसका लागि हामी यहाँहरूप्रति आभार व्यक्त गर्दछौँ। यहाँहरूले प्रदान गर्न चाहनुभएको सहयोगको रकम कृपया नेपालीज एसोसिएसन अफ भिक्टोरियाको ब्याङ्क खाता बिएसबी 013445 एकाउन्ट नम्बर 3539171055 आफ्नो नामसँगै रेडियो डोनेसन उल्लेख गरी यही जुन महिनासम्ममा जम्मा गरिदिनुहुन आग्रह गर्दछौँ। श्रोताहरूलाई पुनः स्वागत गर्दै अब पालो साताको गीतको गीत बज्नु पूर्व सङ्गीतकर्मी डाक्टर टिका भण्डारीद्वारा सामाजिक सञ्जालमा पोस्ट गरिएको लेखलाई साभार गर्दै श्रोताहरू समक्ष प्रस्तुत गर्न आज्ञा चाहन्छु। असारे महिनामा पानी पर्यो रुझ्याउने, गीतमा अरुणा लामा, तारा थापा, संगीता सुब्बा र निलामणि राई थापाले कोरस गाए, छुजाङ डुक्पाले स्वर भरे। 2033 सालतिर एउटा सुरिलो स्वर रेडियो नेपालको ध्वनि तरङ्गबाट असारे झरी बनेर श्रोताका हृदयमा दर्किन थाल्यो। एक्लो यो मेरो मन कसरी बुझाउने, यो केवल गीतको हरप मात्र थिएन, यो त नेपाली जीवनको यथार्थ थियो। जुन गीत मेलापातहरूमा धानका बोटसँगै हल्लिन्थ्यो, दार्जिलिङका चिया बगानमा कुहिरोसँगै गुन्जिरहन्थ्यो, कालेबुङका गल्लीहरूमा युवाहरूका ओठ भिजाउँथ्यो, असारे पानी झैँ सङ्गीत प्रेमी श्रोताका मन मजेरीमा बर्सिरहन्थ्यो। छुजाङ डुक्पा, एक साधारण मानिस तर असाधारण पीडाको स्वर, जसको आवाज टिस्टाको पानी झैँ कञ्चन थियो। 70 दशकमा कालिम्पोङ केवल सहर थिएन, त्यो नेपाली सङ्गीतको धड्कन पनि थियो। अम्बर गुरुङ डाक्टर ग्राम्स होम्समा सङ्गीत सिकाउँथे, गोपाल योञ्जन र नारायण गोपाल धुनमय बयलीमा रम्न कालिम्पोङ पुग्थे। मानिसहरू उनीहरूलाई हेर्न मात्र होइन, आफ्नो उदासीपन मेटाउन टाढा टाढाबाट ओहिरिन्थे। त्यही साङ्गीतिक उषाकालमा सामूहिक रचनालाई संयोजन गर्दै तुलसी गजमेरले पूर्ण गरे, सङ्गीत भरे र छुजाङले गाएर त्यसलाई आफ्नै आत्माको स्पन्दन बनाए। गीत रेकर्ड हुनुभन्दा अघि नै जनताको मनमा रेकर्ड भइसकेको थियो, पछि रेडियो नेपालले त्यसलाई टेपमा उतार्यो, तर मानिसहरूलाई त्यो गीतले पहिल्यै आँखाको डिल भिजाइसकेको थियो। मेलापातमा, धान रोपाइमा, बिहे बटुलोमा, चाडपर्वका साँझहरूमा र बिछोडका एकान्त रातहरूमा असारे महिना नेपालीहरूको आफ्नै जीवन्त कथा बन्दै गयो। कार्यक्रमकै यात्रामा छुजाङको भेट उमा छेत्रीसँग भएको थियो, पहिले प्रशंसक, पछि आत्मीय, अन्तत जीवनसाथी। दुवैले शब्द र स्वरको घर बसाए, उमाले गीत लेखिन्, छुजाङले गाए,
केही समय जीवन साँच्चै बाँसुरीको धुन झै सुरम्य बन्यो। विक्रम सम्बत 2033 सालतिर नेपाल भ्रमणमा आएका छुजाङ धरान विराटनगर हुँदै काठमाडौँ पुगे। स्टेजमा उभिना साथ मानिसहरू छुजाङको आवाज सुन्न आतुर हुन्थे। त्यही यात्रामा असारे महिनामा पहिलो पटक रेडियो नेपालमा रेकर्ड भएको थियो। कोरसका लागि अरुणा लामा, तारा थापा, संगीता सुब्बा र निलामणी राई थापाले स्वर भरे। छुजाङ डुप्पाले गीत गाए। त्यो दिन नेपाली सङ्गीतले एक अमर श्रव्य सम्पत्ति पायो। त्यसपछि असार लाग्ने बित्तिकै यो गीत श्रोताको मन मजेरीमा बर्सात झैँ बर्सिन थाल्यो। तर कलाकारहरूको जीवनमा सधैँ सुर र ताल मात्र हुँदैन, कहिलेकाहीँ विरहका बेसुरा धुनहरू पनि गुन्जन्छन्। छुजाङको जीवन गीत जस्तो सहज थिएन। दार्जिलिङ नजिकै जोर बङ्गलोमा जन्मिएका उनको बाल्यकाल अभावको चिसो भुइँमा हुर्कियो। 11 भाइ बहिनी बीच उनले जीवनमा भोगभन्दा पहिले सङ्घर्षको स्वाद चिन्नु पर्यो। उनी एक सरल व्यक्ति, तर समयले उनलाई राजनीतिक आँधीभित्र फ्याँकिदियो। दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्कियो। पहाडहरू नाराले काप्थे। शङ्का शङ्केमा मानिसहरू कारवाहीको घेरामा पर्न थाले। कम्युनिस्ट गीत गाएको आरोपमा छुजाङमाथि पनि प्रश्न उठे। उनी पार्टीका मानिस थिएनन्, तर भिडको सामु सत्य निरीह बन्न पुग्यो। उनी एक दिन उठाइए, शपथ खुवाइयो, गीत बदल्न बाध्य पारियो। उनको जीवनमा सङ्गीत र चित्रकला दुई नदी झैँ बगे, एउटा स्वरको, अर्को मौनताको। कहिले हार्मोनियम, कहिले तिब्बती चित्र, कहिले स्टेजको उज्यालो, कहिले एकान्तको अँध्यारो। उनी कम बोल्थे, थोरै पिउँथे र नसा चढेपछि टोपी खल्तीमा लुकाएर घर फर्किन्थे। सायद उनलाई लाग्थ्यो, मानिसले मेरो अनुहारभन्दा मेरो टोपी चिन्छ। छुजाङले धेरै गीत गाए, तर यही एउटा गीतले उनीलाई समयभन्दा माथि उठाए। यो समयको सबैभन्दा ठूलो विडम्बना हो। कतिपय स्रष्टाहरू आफ्नै सिर्जनाको छायाभित्र हराउँछन्। 54 वर्षको उमेरमा छुजाङले संसार छोडे, तर वास्तविक मृत्यु सायद त्यसपछि सुरु भयो उमाको जीवनमा। एक्लो यो मन कसरी बुझाउने? अब त्यो गीत रहेन, उनीभित्र निरन्तर बजिरहने एकहोरो रोदन बन्यो। छुजाङले बजाएको हार्मोनियम कुखुराको खोरमुनि पुग्यो र स्मृतिहरू घरका भित्ताभन्दा भारी भए। उमा पनि असारे महिनाकी मैच्याङ झैँ दिनदिनै भिजिरहिन् छुजाङको सम्झनाले। अन्तत उनी पनि छुजाङकै पछि पछि नफर्किने यात्रामा निस्किन्। आज पनि जब असारको पहिलो पानी झर्छ, कतै टाढाबाट एउटा स्वर आउँछ, असारे महिनामा पानी परे रुझाउने, र लाग्छ नेपाली सङ्गीतमा केही गीतहरू केवल सुनिँदैनन्, ती धानका बिउ झैँ रोपिन्छन्, मानिसका स्मृतिमा उम्रन्छन् र पुस्तौँसम्म मनभित्र मौलाइरहन्छन्। यस गीतमा आफ्नो स्वर कुदेर जाने उनै स्रष्टाप्रति हार्दिक श्रद्धा सुमनका साथ आज साताको गीतको स्थानमा प्रस्तुत छ त्यही अमर गीत। छुजाङ डुक्पाको स्वर, साथ दिने गायिकाहरू अरुणा लामा, तारा थापा, संगीता सुब्बा र निलामणी राई थापा। तुलसी गजमेरको रचना र सङ्गीतमा।

नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR को प्रसारण 855 AM, 3CR को डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR लाई लिङ्क गरेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँ कहीँबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर पनि सुन्न सक्नुहुनेछ।

0: मेलबर्न चौतारीमा अब पालो भएको छ यहाँहरू समक्ष धेरै अघिदेखि प्रस्तुत गर्दै आएको स्तम्भ आफ्नै कुराको। यसमा हामीले भिक्टोरिया र मेलबर्न वरपर हाम्रै समुदायहरूद्वारा सम्पन्न गरेको र आयोजन गर्न गइरहेको सामुदायिक र सामाजिक कार्यक्रमहरूका सम्बन्धमा खबरहरू सूचनाहरू श्रोताहरूलाई जानकारी गराउने गर्दछौँ। सबैभन्दा पहिला सहकर्मी कृतिका पौडेलद्वारा प्रस्तुत यो अंश।
1: मेलबर्न चौतारीमा अब एउटा सूचनाको पालो। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याबले अस्ट्रेलियामा हालै आएका नयाँ आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थी, आगन्तुक तथा बसोबासको प्रारम्भिक चरणमा रहेका नेपालीहरूलाई लक्षित गर्दै अराइभल टु बिलोङ्गिङ न्यू कमर एन्ड माइग्रेसन सेमिनार आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी शनिबार 27 जुन 2026 दिन दिउँसो 3 बजेदेखि 6 बजेसम्म रिजर्वर कम्युनिटी एन्ड लर्निङ सेन्टर 23 एडवर्ड स्ट्रिट रिजर्वर भिक्टोरिया 3073 सञ्चालन हुनेछ। नेपाली समुदायमा नयाँ आउने व्यक्तिहरूलाई अस्ट्रेलियाली समाज, सेवा सुविधा, रोजगारी, शिक्षा, सामुदायिक सहभागिता तथा बसोबास सम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताउनु भएको छ। कार्यक्रममा पूर्व मानार्थ महावाणिज्य दूत निराजन गौली, एनएनसीआई प्रेसिडेन्ट अमृता गुरुङ, न्याब प्रेसिडेन्ट डाक्टर एकिन्द्र तिमल सिन्हा र न्याब बाल चौतारी थोमस टाउन फर्मर कोअर्डिनेटर प्रकाश रेग्मी तथाले प्यानल छलफल मार्फत आफ्ना अनुभव र सुझावहरू साझा गर्नुहुनेछ। कार्यक्रमको सहजीकरण न्याब एक्जिक्युटिभ मेम्बर पवन खतिवडाले गर्नुहुनेछ र कार्यक्रमको कोअर्डिनेसन न्याबका कोषाध्यक्ष यज्ञराज जोशीले गर्नुहुने भएको छ। सेमिनारमा सहभागीहरूले प्रत्यक्ष प्रश्नोत्तर मार्फत आफ्ना जिज्ञासा राख्न सक्ने, अनुभवी समुदाय प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्न सक्ने तथा नयाँ सम्बन्ध विस्तार गर्ने अवसर प्राप्त गर्नेछन्। साथै सहभागीहरूको लागि निशुल्क भोजनको पनि व्यवस्था गरिएको छ। कार्यक्रमलाई नेप्लिज नेबरहुड कम्युनिटी इन्कर्पोरेट एनएनसीआईले सह आयोजना गरेको छ भने मेलबर्न चौतारी रेडियो मिडिया पार्टनरका रूपमा रहेको छ। समुदाय साझेदारका रूपमा अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर एएनएमसी र एनआरएनए भिक्टोरिया रहेका छन्। कार्यक्रम सिटी अफ डारेबिनको सहयोगमा हुन गइरहेको हो। न्याबले अस्ट्रेलियामा नयाँ जीवन सुरु गरिरहेका नेपालीहरूलाई आवश्यक जानकारी, आत्मविश्वास र सामुदायिक सम्बन्ध निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले पूर्व दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। आवर स्टोरी योर लर्निङ्स भन्ने नारासहित सञ्चालन हुने यस कार्यक्रमले नयाँ आगन्तुकहरूलाई आगमनदेखि अपनत्वसम्मको यात्रामा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्यापको सहकार्यमा एथ्नोलिङ्क तथा अस्ट्रेलियन गभर्मेन्ट नेसनल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी नेमाद्वारा आयोजित गेट रेडी फर नेचुरल हजार्ड शीर्षकको नेपाली भाषामा सञ्चालित निशुल्क सामुदायिक वेबिनार सफलतापूर्वक सम्पन्न भएको छ। वेबिनारमा न्याब अध्यक्ष डाक्टर एकेन्द्र प्रसाद तिमल सिन्हाको नेतृत्व तथा समन्वयमा भिक्टोरियामा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बाढी, डढेलो, आँधीबेरी, तापलहर, चक्रवात, भूकम्प लगायतका प्राकृतिक प्रकोपका समयमा कसरी सुरक्षित रहने, पूर्व तयारी कसरी गर्ने तथा आपतकालीन अवस्थामा आवश्यक जानकारी कहाँबाट प्राप्त गर्ने भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रमका वक्ताहरूले अस्ट्रेलियामा प्राकृतिक प्रकोपहरू बढ्दो चुनौतीका रूपमा देखा परिरहेको अवस्थामा प्रत्येक परिवारले आपतकालीन योजना तयार राख्नुपर्ने, आवश्यक कागजात सुरक्षित राख्नुपर्ने तथा सरकारी निकायबाट उपलब्ध बहुभाषिक स्रोतहरूको उपयोग गर्नुपर्नेमा जोड दिएका थिए। वेबिनार मार्फत नेपाली समुदायका लागि उपलब्ध गराइएका नेपाली भाषाका निशुल्क जानकारीमूलक सामग्रीहरूबारे पनि जानकारी दिएको थियो। साथै सहभागीहरूले आफ्नो जिज्ञासा राख्ने तथा आपतकालीन व्यवस्थापन सम्बन्धी प्रश्नहरूको प्रत्यक्ष उत्तर प्राप्त गर्ने अवसर पनि पाएका थिए। न्याबले विगतदेखि नै नेपाली समुदायको सुरक्षा, सचेतना र क्षमता अभिवृद्धिका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। प्राकृतिक प्रकोपका बेला समुदायलाई सुरक्षित र सुसूचित बनाउने उद्देश्यले आयोजित यो कार्यक्रम नेपाली समुदायका लागि अत्यन्त उपयोगी र समयानुकूल रहेको सहभागीहरूले बताएका छन्। न्याबले आगामी दिनहरूमा पनि सरकारी तथा सामुदायिक साझेदार संस्थाहरूसँग सहकार्य गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

मेलबर्न चौतारीमा अबको सूचना न्याब बाल चौतारी वेस्टको वार्षिक साधारण सभा र नयाँ कार्य समिति चयनको बारेमा रहेको छ। न्याब बाल

2026देखि 2027का लागि नयाँ कार्य समिति चयन गर्दै संस्थाको आगामी योजना तथा शैक्षिक गतिविधिबारे छलफल गरेको थियो। साधारण सभाबाट मञ्जित ताम्राकार संयोजक, बसन्त श्रेष्ठ सचिव तथा आशिष चौलागाई कोषाध्यक्ष पदमा चयन हुनुभएको छ। कार्यक्रममा अभिभावक, स्वयंसेवक तथा समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बालबालिकामा नेपाली भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्धनमा बाल चौतारीले खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए। नवनिर्वाचित कार्य समितिले आगामी वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थी सहभागिता विस्तार, सांस्कृतिक गतिविधिको प्रवर्धन तथा समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। न्याब बाल चौतारी वेस्ट, नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याब अन्तर्गत सञ्चालन हुने नेपाली भाषा तथा संस्कृतिमूलक विद्यालय मध्ये एक हो। यसले पश्चिम मेलबर्न क्षेत्रमा रहेका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा, कला, संस्कृति तथा नृत्य सम्बन्धी शिक्षा प्रदान गर्दै आएको छ। नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहभागीहरूले संस्थाको निरन्तर प्रगति र समुदायप्रतिको योगदान अझै सशक्त बन्ने विश्वास व्यक्त गरेका छन्।

नेपाली चलचित्र जगतका महानायक राजेश हमालज्यूको विशेष उपस्थितिमा मेलबर्नमा आयोजित युगदेखि युगसम्म पर्दा पुस्तक र प्रेरणाका कुरा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। क्लाइमेट ग्रीनद्वारा आयोजित कार्यक्रममा राजेश हमालज्यूले आफ्नो जीवनयात्रा, चलचित्र क्षेत्रका अनुभव, पुस्तक लेखन तथा प्रेरणादायी विचारहरू सहभागीहरूसँग साझा गर्नुभएको थियो। कार्यक्रममा पुस्तक परिचर्चा, हस्ताक्षर सत्र, प्रत्यक्ष अन्तर्क्रिया, कविता, गजल तथा सांस्कृतिक प्रस्तुतिहरूले विशेष आकर्षण थपेका थिए। विशेष गरी धेरै समयपछि मेलबर्नका प्रिय कवि तथा गजलकारहरू एकै मञ्चमा प्रस्तुत हुँदा साहित्य प्रेमीहरूका लागि कार्यक्रम स्मरणीय बनेको थियो। कवि तथा गजलकारहरूले आफ्ना सिर्जनाहरू वाचन गर्दै दर्शकलाई भावनात्मक, प्रेरणादायी र साहित्यिक यात्रामा डोराएका थिए। कविता र गजलका प्रत्येक प्रस्तुतिमा गुन्जिएको वाहवाह र तालीले सभा हललाई जीवन्त बनाएको थियो। शब्द, स्वर, साहित्य, प्रेरणा र चलचित्रको अनुपम संगमका रूपमा कार्यक्रमले नेपाली कला साहित्यको सुन्दर परिचय प्रस्तुत गरेको थियो। थनबरी स्थित द सोभरेन रिसेप्सन्समा आयोजित कार्यक्रममा मेलबर्न स्थित नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक संस्थाका पदाधिकारीहरू तथा अगुवाहरूको समेत उपस्थिति रहेको कार्यक्रममा नेपाली समुदायबीच एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने सन्देश प्रवाह भएको थियो। कार्यक्रममा न्याबका अध्यक्ष डाक्टर एकेन्द्र प्रसाद तिमल सिन्हा तथा उपाध्यक्ष सुदीप श्रेष्ठसहित न्याबका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। साथै विभिन्न सामुदायिक संस्थाका अध्यक्ष, पदाधिकारी तथा सामाजिक अगुवाहरूले समेत कार्यक्रममा उपस्थित भई कार्यक्रमको सफलतामा साथ दिनुभएको थियो। आयोजकका अनुसार कार्यक्रमको उद्देश्य नेपाली भाषा, साहित्य, कला तथा चलचित्र क्षेत्रका अनुभवहरूलाई समुदायसँग जोड्दै नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्नु रहेको थियो। महानायक राजेश हमालज्यूको उपस्थिति साहित्यिक सिर्जना, साङ्गीतिक प्रस्तुति तथा समुदायको उत्साहजनक सहभागिताले कार्यक्रमलाई एक अविस्मरणीय साँझका रूपमा स्थापित गरेको सहभागीहरूले बताएका छन्।

नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। समय भएको छ गीत सुन्ने। गीतपछि आफ्नै कुराको दोस्रो भागलाई प्रस्तुत गर्नेछौँ। यस गीतमा गायिका तारा देवी, गीतकार चाँदनी शाह, संगीतकार नाथिकाजी।

0: पुनः स्वागत गरे श्रोताहरूलाई आफ्नै कुरा स्तम्भको दोस्रो भागमा। गत शनिबार जुन 13 तारिकको दिन नेवागुठी भिक्टोरियाले आगामी इन्द्रजात्रा एन्या पुन्नी मेलबर्न 2026 सम्बन्धी जानकारी सार्वजनिक गर्न तथा संस्थाको वार्षिक गतिविधि एवं आर्थिक पारदर्शिता सम्बन्धी 2025 सार्वजनिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्न सार्वजनिक भेटघाट तथा पत्रकार सम्मेलन आयोजना गरेको थियो। यसै सम्बन्धमा एउटा रिपोर्ट अब प्रस्तुतिमा रहेको छ। नेवागुठी भिक्टोरियाले गत शनिबार जुन 13 तारिक बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म ट्रगानेना स्थित एलायन्स स्टेट एजेन्टको सभा हलमा सम्पन्न गरेको कार्यक्रममा एनआरएनए भिक्टोरियाका प्रतिनिधि, विभिन्न नेपाली सामुदायिक सङ्घ संस्थाका प्रतिनिधि, स्वयंसेवक, शुभेच्छुक तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। सो अवसरमा भिक्टोरिया स्थित नेपाली समुदायको छाता संस्था नेपालीज एसोसिएसन अफ भिक्टोरिया न्याबले नेवागुठी भिक्टोरियाद्वारा आयोजना गरिने इन्द्रजात्रा लगायत सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर सहकार्य र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा नेवागुठी भिक्टोरियाका अध्यक्ष माया प्रसाद सुवालले संस्थाले विगत वर्षमा सञ्चालन गरेका गतिविधिहरू, समुदायमा पुर्याएको योगदान तथा आगामी योजनाबारे जानकारी दिँदै आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।
1: सर्वप्रथम त म यहाँ यो कार्यक्रम हामीले किन र कसो गरिराखेका छौँ भन्ने कुराको लागि जानकारी गर्न चाहेँ। फर्मल या इनफर्मल तरिकाले सर्वप्रथम म यहाँ उपस्थित हुनुभएका सम्पूर्ण यो सानो हामी सानो जमघट भए पनि यो संस्थाले गर्नुपर्ने व्यवहार्नुपर्ने हाम्रो दायित्वको कारण हामीले यो प्रतिनिधित्वमूलक प्रोग्राम हामीले यो गरेका थियौँ। यो संख्या हामीले धेरै सबैलाई नसमेटिकन संस्थाको प्रतिनिधित्व गर्ने सम्पूर्णलाई हामीले समेट्ने कोसिस गऱ्यौँ। यो चाहिँ यो गर्नुभन्दा पहिला सबभन्दा पहिला म यो औपचारिक प्रोग्राम भएको कारणले यहाँ उपस्थित हुनुभएका हाम्रा अतिथि एनएमसीका अध्यक्ष त्यसै गरी हाम्रो उमेश राई हुनुहुन्छ, हाम्रो संस्थाको के अरे हाम्रो सल्लाहकार हुनुहुन्छ रञ्जन मास्के दाई, त्यसै गरी हाम्रो एनएमसी वेस्टका हाम्रा पुरा टिम देखाएका छौँ। थ्याङ्क यू तपाईँहरूको उपस्थितिले हाम्रो प्रोग्रामलाई यो गर्छ, विक्रमजी लगायत उहाँको टिम र त्यसै गरी हाम्रो चाहिँ आज प्रोग्राम अघि नै भने जस्तै प्रतिनिधित्वमूलक गर्ने भन्ने हाम्रो जुन एम थियो र हामीले त्यति प्रचारबाजी पनि गरेनौँ र सबैलाई हामी प्रेसर पनि गरेनौँ, इभन हामीले मेम्बरहरूलाई पनि आउनु नै पर्छ भनेर हामीले कसैलाई पनि जोड दाबी गरेनौँ। तपाईँले देख्नु भयो होला यहाँ एक्जिक्युटिभ मेम्बरहरू पनि सबै आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो, हामीले कसैलाई पनि प्रेसर गरेनौँ, तर हामीले चाहिँ प्रतिनिधिहरूलाई चाहिँ हामीले विशेष गरी हामीले आमन्त्रित गऱ्यौँ आज। यसको एउटा मूल धार चाहिँ हाम्रो दुईवटा हाम्रा अग्रज दाईहरू हुनुहुन्छ, रञ्जन वैद्य र राजन दाई हाम्रो जुन अहिले हाम्रो नेतृत्व हाम्रो हामी चाहिँ फ्लोरमा छौँ, उहाँहरू नेतृत्व लिइराख्नु भएको छ सबै हाम्रो नेवारी समाजलाई कसरी अगाडि बढाउने, नेपाली समाजलाई हाम्रो कन्ट्रिब्युसन के गर्ने भन्ने कुरामा उहाँहरूको हामीले साथ सहयोगहरू जहिले पनि रहिरह्यो र उहाँहरूको अनुरोधमा चाहिँ यो हामीले चाहिँ जहिले पनि गर्नुपर्ने एउटा कम्युनिटीको हाम्रो दायित्व, आर्थिक पारदर्शिता र हाम्रो कार्यक्रमहरूको चाहिँ पाठहरू के छ भन्ने कुराहरू चाहिँ प्रस्तुत रूपमा हामी कम्युनिटी लिडर स्पेसलीहरूलाई चाहिँ हामीले प्रस्तुत गर्नुपर्छ र त्यसले चाहिँ हामीलाई अगाडि बढ्न चाहिँ पूर्वाधारहरू दिन्छ भन्ने कुरा चाहिँ उहाँहरूले हामीलाई मार्गदर्शन गरेको कारणले गर्दाखेरि हामी यो कार्यक्रम गर्दैछौँ। हाम्रो यो कार्यक्रम चाहिँ हामी दुई तिनवटा स्टेजमा गर्ने प्लानमा थियौँ तर अहिले हाम्रो थोरै समयको अभावको कारणले यसलाई छोट्याउन चाहेँ। सर्वप्रथम त हामीले पोहोर साल हामीले इन्द्रजात्रा 2025 समग्र अस्ट्रेलियामा या वर्ल्ड वाइडै ओभरअल आउट फेजमा त्यति ठुलो गरेको हामीले फर्स्ट टाइम, हामी गौरव गर्नै पर्छ र सहयोगी हातहरू विशेष गरी हाम्रो के अरे तिलक दाई हुनुहुन्छ, हामीलाई विभिन्न तौर तरिकाबाट साथ सहयोग दिइराख्नु भएको थियो र त्यसै गरी हामीलाई चाहिँ विशेष गरी हाम्रो आर्थिक रूपमा र सम्पूर्ण सहयोग जुन हामीले आर्थिक रूपमा आवश्यक छ त्यो सबै स्पोन्सरबाट हामीले गरेका थियौँ, हामीले कुनै पनि संस्था के अरे गभर्मेन्ट फन्डहरू त्यो गरेका थिएनौँ। एकछिनपछि हाम्रा के अरे एकाउन्ट दिन हाम्रो माधवजीले तपाईँहरूलाई प्रेजेन्ट गर्नुहोला त्यो हाम्रो कहाँ कहाँबाट कसरी कसरी कतिसम्मको फोनहरू हामीले उठाएको छौँ. त्यो देखिसकेपछि मैले जुन बेला उहाँको त्यो मैले त्यो प्रतिवेदन देखेँ म नै दङ्ग परेँ, किनभने हामीले यति गरेछौँ भन्ने कुरा गौरवका साथ हामीले प्रस्तुत गर्न सक्ने अवस्थामा आइपुगेका छौँ. अनि हिजो अस्ति मात्र एउटा कल पनि आइपुग्यो, मैले चाहिँ दाइहरूलाई यो अग्रजहरूलाई चाहिँ थोरै यो विषयमा चाहिँ कुनै क्वेसनहरू आउँदाखेरि चाहिँ प्रिपेयर हुनुहोला भनेर पठाएन. ओहो माया यति धेरै भनेर टाइपको कुरा गर्नुभएको थियो. अफकोर्स यो चाहिँ तपाईँहरूकै हात तपाईँहरूको सहयोगी हातको कारणले हामीले सक्सेस गरौँ. थोरै तिता मिठा साना तिना भुल टुटफुटहरू भयो होलान् इन्द्रजात्रामा, यो पालि हामी त्योभन्दा पनि अगाडि त्यो चिजहरूलाई हामीले मनन गर्दै अगाडि बढ्ने, हामी बाचा गर्दै अगाडि बढ्नेछौँ. र यो पालि चाहिँ तपाईँहरूको पहिलाभन्दा पनि धेरै सहयोगको अपेक्षा छ हामीलाई, किनभने अस्ति गरेको भन्दा हामी यसपालि अलि अगाडि गरेर जाने गरी जाने भन्ने हामी छौँ. अहिले हामीले चाहिँ पोहोर साल हामी नेपाली समाजलाई प्राथमिकतामा राखेका थियौँ, र यसपालि चाहिँ हाम्रो थिम चाहिँ सकेसम्म चाहिँ इन्टरनेसनल्ली वी आर प्रेजेन्टिङ आवर कल्चर फ्रम नेपाल भनेर, नट ओन्ली नेवारी कल्चर, त्यसमा चाहिँ तपाईँहरूले पनि सहयोग दिनुपर्छ र सकेसम्म हामीलाई सल्लाह सुझाव कसरी समेट्न सकिन्छ, नट ओन्ली नेवारी कम्युनिटी त्यसलाई चाहिँ अल ओभर नेपालीज कम्युनिटिजहरूको चाहिँ कसरी चाहिँ मल्टिकल्चरल त्यो पर्फर्मेन्स, किनभने त्यहाँ अब आउने हामीलाई सम्भवतः पोहोर सालै हामीलाई हाम्रो प्रिमियरले हामीलाई ऊ गरिसक्नु भएको थियो. मैले इमेल गर्दाखेरि चाहिँ आई रियली मिस भनेर मलाई पर्सनली म्यासेज गर्नुभएको थियो. र यसपालि चाहिँ कन्फर्म छ है माया भन्ने टाइपकोले गर्दा मैले अस्ति एकचोटि भेट्ने मौका पनि पाएँ फोनबाट, अनि फोन कल गर्दाखेरि चाहिँ उहाँले यसपालि चाहिँ आउने प्रोमिस जस्तै गर्नुभएको छ. सम्भवतः यसपालि हामीले अब मैले अस्ति फेरि दाइहरूसँग पनि सल्लाह गरेँ, प्रिमियरभन्दा पनि माथि के हो त हामी जान सक्छौँ कि भनेर पनि सोधेँ होइन. त्यसपछि त त्यो के हुँदो रहेछ भने त्योभन्दा अगाडि त हामी त अब प्राइमरी के अरे प्राइम मिनिस्टरै रहेछ भन्ने कुरा बुझेँ, किनभने प्रिमियर भनेको त एउटा राष्ट्रको उपाध्यक्ष जस्तै हुने रहेछ, अनि अध्यक्षता चाहिँ के अरे प्राइम मिनिस्टर. बट फेरि पनि हामी के भन्दैछौँ भने तपाईँहरूसँग तपाईँहरूको माझ चाहिँ म प्रोमिस के गर्न सक्छु भने तपाईँहरूको साथ सहयोग यसरी नै रहिरह्यो, र पोहोर साल जस्तै हामीले दाइहरूको र फोनदेखि लिएर हाम्रा जुन सहयोगी हातहरू जुन हाम्रा स्पोन्सरहरू हुनुहुन्छ उहाँहरूले पनि हामीलाई साथ नछोड्ने हो भने, कन्टिन्युटी दिइरहने हो भने वी गन बी डु इट, हामी त्यो क्षमतामा छौँ. किनभने मैले जुन समन्वय गरिरहेको थिएँ दाइहरूले जसरी साथ दिएँ, तिलकजी त पहिलेदेखि नै हाम्रो त्यो कम्युनिकेसनमा हुनुहुन्थ्यो, इच एन्ड एभ्री मुभमेन्ट उहाँले पनि निहालेर हेरिराख्नु भएको थियो. वी क्यान डु इट, वी क्यान डु इट, किनभने हामीसँग त्यो सम्झाल छ, हामी नेपाली समाज. अनि यो भन्दै गर्दाखेरि मैले नेपाली समाज किन भने त भनेदेखि नेवार कम्युनिटीले मात्र गर्न सक्ने प्रोग्राम होइन, तपाईँले हेर्नुभयो होला त्यो. त्यसमा चाहिँ हामीले जति पनि हामीले समन्वयहरू गऱ्यौँ, सब उहरू गऱ्यौँ, त्यो चाहिँ सम्पूर्ण हाम्रो समाजले गरेको हो, यसलाई चाहिँ हामीले त्यसलाई पनि त्यसरी पनि लिनुपर्छ. त्यसै गरी अब तपाईँहरूको विशेष कुनै त्यस्तोहरू सुझाव सल्लाह र कुनै पहिलाका त्रुटि कमजोरीहरू औल्याउने कुनै छ भने चाहिँ विशेष टाइममा तपाईँहरूले पाउनु पनि हुनेछ. यो चाहिँ हामीलाई इन्द्रजात्रा नै गर्नु किन पर्यो भन्ने कुरा पनि थियो हामीलाई होइन. अनि एउटा हाम्रो चाहिँ एउटा नेपालको एउटा राम्रो तरिकाको प्रस्तुत गर्ने भन्ने कन्सेप्ट थियो सबभन्दा पहिला, नट ओन्ली इन्द्रजात्रा, नेपालबाट होल नेपालबाट के गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले बहस गरेका थियौँ. त्यसपछि चाहिँ राजन दाईले चाहिँ अब आफ्नै घरमा गरिरहेर नेपालको राष्ट्र अध्यक्षले पनि मान्ने चिज भइसकेपछि यो चाहिँ नेपाली समाजमा पस्किन योग्य हुन्छ. र 2025 हामीले गर्दाखेरि किनभने त्यो त्यसमा बाजा साजादेखि लिएर सबै चाहिँ एउटा समुदाय एउटा चाहिँ सभ्यताले लिड गरेको भएर चाहिँ यो चाहिँ नेपाली सभ्यताले नै गर्नुपर्छ भन्ने कुरा आइसकेपछि चाहिँ हामीले यो कुरा चाहिँ हामी 2022 प्लान थियो. त्यसपछि एउटा सङ्गठन हामीलाई आवश्यक थियो र सङ्गठन कसरी गर्ने भन्ने कुरा भयो, र हाम्रा अग्रज दाईहरू राजु साक्य र सुधीर साक्य दाईहरूको नेतृत्वबाट चाहिँ हामीले चाहिँ यो सङ्गठन कसरी गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले थोरै त्यहाँ प्र्याक्टिस गऱ्यौँ. त्यसपछि त्यो गर्दै जाँदाखेरि हामीले एउटा सङ्गठन तयार गऱ्यौँ, र त्यसपछि चाहिँ 2024 आएर चाहिँ हामीले सङ्गठनको विस्तारहरू गऱ्यौँ. त्यसपछि हामी थोरै उतार चढावका बिचमा चढ्नु पऱ्यो, किनभने नीतिगत कुराहरू सुध्याउनु पर्ने थियो, कुन चाहिँ कसलाई सदस्यता दिने कसलाई नदिने भन्ने कुराहरू पनि थियो, किनभने एउटा समुदाय भइपछि समुदायको हित र मूल्याङ्कन पनि गर्नुपर्ने अवस्था थियो. त्यही गर्दै हामीले चाहिँ अगाडि बढ्यौँ, सङ्गठन हामीले विस्तार गऱ्यौँ। त्यसपछि चाहिँ हामीलाई चाहिँ एउटा अर्को दाईहरूको जुन हामीलाई दिएको नेतृत्वको कारण यो के अरे जिम्मेवारी इन्द्र जात्रा हामीले चाहिँ अगाडि बढायौँ। त्यसपछि हामीले समन्वय गऱ्यौँ सबै संस्थाहरूसँग र कुन तौरले कुन सम्मान गर्न सक्छ भन्ने कुरा भयो। त्यसपछि चाहिँ हामीले चाहिँ हाम्रा स्पोन्सरहरूसँग पनि हामी बस्यौँ, राजन दाईको नेतृत्वमा उहाँले लिड गरिराख्नु भयो र सबैलाई चाहिँ एक ठाउँमा ल्याएर ल है यतिसम्मको हामीले बजेट चाहिँ गर्न सक्छौँ भन्ने कुराहरू निर्गोल भयो। त्यसपछि हामीले चाहिँ अब हामीलाई त्यो खाका यो जुन तपाईँले लेखिराख्नु भएको छ खत र रहत यिनीहरू जुन यो कति पर्छ भन्ने कुराको मूल्याङ्कन थिएन। त्यसपछि फेरि कहाँ गर्ने भन्ने कुरा भयो। फेरि सबभन्दा सजिलो हामीलाई के भयो तिलकजी हुनुहुन्थ्यो उहाँ, अरू मैले उहाँलाई बारम्बार व्यक्तिगत तौरले पनि भन्ने गर्थेँ, अरू अध्यक्ष भएको भए हामीलाई धेरै गाह्रो हुन्थ्यो भनेर भनेको थिएँ। उहाँले धेरै समन्वय गर्नुभयो र धेरै कुराहरूमा हामीलाई हेल्प गर्नुभयो र धेरै गाइडेन्सहरू पनि प्रोभाइड गर्नुभयो। त्यसपछि चाहिँ हामी निर्गोलमा आयौँ कि अब यसपालि गर्छौँ नै भनेर, तै पनि हामी चाहिँ अलिकति पछाडि हेरौँ अब खटहरू कसरी बनाउने भन्ने विषयमा हामी को बनाउनु। अब हामीलाई त फेरि यहाँ त मोडर्न त बनाउन सकिन्छ तर नयाँ त बनाउनु। त्यसपछि चाहिँ हामीले चाहिँ के गर्यौँ भन्दाखेरि एउटा खटहरू बनाउनुको लागि भनेर इन्जिनियरिङहरूको सबैलाई सामेल गरेर के छ त यहाँको वस्तुस्थिति हामीले त्यो चाहिँ पूर्वाधारहरू चाहिँ हेर्न कोसिस गऱ्यौँ। पियुष दाई र हाम्रो राजु हाता दाईले त्यसलाई नेतृत्व गर्नुभयो र त्यसमा हाम्रा उमेश दाई पनि सामेल हुनुहुन्छ। अनि उहाँहरूको गाइडेन्सले हामीलाई चाहिँ के गरेँ त भन्दाखेरि यतिसम्मको गर्न सकिन्छ है भन्ने कुरा आयो। त्यसपछि चाहिँ हामीले स्रोत साधनहरू गर्ने क्रममा चाहिँ हाम्रो सूर्य भाइ अहिले बिल्डिङ उसमा हुनुहुन्छ, उहाँले चाहिँ त्यसलाई समन्वय गर्नुभयो हाम्रो कमिटीको तर्फबाट। त्यसपछि हामीले चाहिँ यो चिजहरू गर्दै गएँ। मैले यो किन भनिराखेँ त भन्दाखेरि यो म एक्लैले गरेको चिज होइन, यो सबै तपाईँहरूको सबैको हात तपाईँको सहयोगी हातले गर्दाखेरि हामी यहाँ उभिन सफल छौँ। योभन्दा अगाडि बढ्नको लागि योभन्दा पनि धेरै डरो हातहरूको आवश्यकता छ। त्यही अपेक्षा अब म तपाईँहरू माझ राख्दै यो 2026 इन्द्र जात्रालाई कसरी हामी यो इन्टरनेसनली हाम्रो नेपाली कम्युनिटीको एउटा कल्चरल प्रस्तुतको थल्लो बनाउन सकिन्छ त्यो विषयमा ध्यान दिएर हामी चाहिँ छलफल गरौँ भन्ने तौरले हामी यो कार्यक्रम एनाउन्स गरेका थियौँ। स्पेसली हामी के अरे हाम्रो नेतृत्ववर्गहरूलाई समग्रमा जाँदाखेरि हामीलाई अलिकति गाह्रो पर्ला भनेर हामीले नेतृत्वलाई नै छानेको चाहिँ हो। त्यही भएर यो यो यो कुराहरू तपाईँहरू माझ राख्दै तिता मिठा कुराहरू पनि गरिए। अब के अरे एक्साइटमेन्टको कुरा छ, 2026 इन्द्र जात्रा हामी गर्ने उसमा जमर्कोमा छौँ। सबैले आफ्नो आफ्नो तौरले आफ्नो आफ्नो ठाउँमा यो इन्द्र जात्रालाई भोलिको दिनदेखि आफ्नो कम्युनिटीमा र स्पेसली इन्टरनेसनल कम्युनिटीमा कसरी जान सकिन्छ र तपाईँहरूको तर्फबाट कसरी गइन्छ भन्ने कुरा चाहिँ तपाईँहरू निर्गल भएर तपाईँहरूको डरो हात हामीलाई दिनुहुनेछ भन्दै म तपाईँहरू माझ छोटो मन्तव्य राख्दै तपाईँहरू माझबाट अहिलेलाई बिदा भएँ। धन्यवाद।
0: नेवागुठी भिक्टोरियाका अध्यक्ष माया प्रसाद सुवालद्वारा व्यक्त मन्तव्यपछि अब सुनौ त कार्यक्रममा उपस्थित नेपालीज एसोसिएसन अफ भिक्टोरिया न्याबका पूर्व अध्यक्ष साथै नेवागुठी भिक्टोरियाका सल्लाहकार रञ्जन वैद्यले व्यक्त गर्नुभएको मन्तव्य।
2: हुन त अब धेरै समय लिइसके जस्तो लाग्यो। मलाई सबभन्दा ठुलो र खुसीको कुरा भनेको यहाँको प्रेजेन्टेसन मैले छुटाउँदो छुट्याएँ, तर एनिवे यो जुन अडिट गर्नुपर्छ कुनै पनि स्पेनरहरूलाई कम्युनिटी सर्भिसको प्रोग्रामहरूमा त्यो चाहिँ हाम्रो ठुलो जोड थियो, त्यो आज गर्न पाएकोमा धेरै खुसी लाग्यो है। थ्याङ्क्स माया एन्ड अल द टिम फर द्याट। र अरू संस्थाहरू पनि त्यस्तो गरोस् कि होइन, यो अडिट गर्नु चाहिँ चलन गर्नुपर्छ। अब त्यो भनिरहँदाखेरि अब खै म त स्वार्थभित्र छिरेँ, के बोले पनि थाहा भएन होइन, चुर्या भयो कि अहिले। अब मैले चाहिँ एउटा कुरा चाहिँ सट्ट भनिहालौँ है छोटकरीमा। हामी यसरी इन्द्र जात्रा मनाइरहँदाखेरि हामीले कम्युनिटीमा एउटा मेसेज चाहिँ दिनुपर्छ। मेसेज के हो भने हाम्रो आइडेन्टिटी के हो भनेर। हाम्रो आइडेन्टिटी भनेको हामी डेफिनेटली प्राउडली नेवाज है, हामी नेवा हौँ प्राउडली, तर हामी इक्वली प्राउडली नेपाली पनि हो क्या, प्राउडली नेपाली पनि हो। र यसमा हामी माझमा कोही त अस्ट्रेलियन नेपाली पनि हुनुहुन्छ होइन, कति पिआर भएर। त्यसैले हाम्रो आइडेन्टिटी भनेको सङ्कुचित भन्दा पनि ठुलो पारेर लैजानुपर्छ, किनभने अब हामीले नेवाभित्रै हेऱ्यो भने पनि नेवाभित्र पनि धेरै जाति प्रजातिहरू छन् होइन। त्यसैले कहाँसम्म जाने भन्दाखेरि म ब्रोडली हेर्नु पऱ्यो। र अब हामीले गर्नै पर्ने कुरा के हो भनेदेखि चाहिँ हाम्रो एथनिक कम्युनिटीहरूमा भएको हाम्रो कल्चरहरूलाई नेपाल हाम्रो ब्रोडर कम्युनिटीको सेयर गर्ने त्यो भनेको नेपालीमा, त्यसपछि अस्ट्रेलियामा पनि सेयर गर्ने हो है हामीले। र त्यो उद्देश्यले जुन किसिमले अहिले यो नेवागुटी भिक्टोरियाले यो जो कामहरू गरिरहेछ त्यो धेरै सराहनीय छ होइन, अनि आई एम रियली प्राउड टु बी पार्ट अफ इट। अर्को कुरा फेरि युनिटीको लागि पनि है, किनभनेदेखि जुन पनि काम एक्लै एक्लै गर्नुभन्दा पनि युनाइटेड रूपमा गयो भनेदेखि रिसोर्सेसहरू इजिली युज गर्न सक्छौँ, मैले मोर एफिसियन्टली युज गर्न सक्छौँ होइन। त्यसैले नेवा कम्युनिटीभित्र पनि सबै कम्युनिटीहरू मिलेर त्यो माथि मात्र नभइकन ऊ ब्रोडर नेपाली कम्युनिटी छ भने आज खुसी लागिरहेछ। हाम्रो मैले के अरे हाम्रो प्रेसिडेन्टलाई यहाँ एनएमसीको प्रेसिडेन्टलाई देख्दाखेरि होइन, अरू डेफिनेटली यहाँ अरू पनि कम्युनिटीको रिप्रेजेन्टेटिभ हुनुहुन्छ। म लोकलाई देखेर चाहिँ लोक राईलाई होइन, हि रिप्रेजेन्ट छ नाभको मिडिया कम्युनिटीको प्रेसिडेन्ट हुनुहुन्छ अहिले। यसरी सबैजना आएर चाहिँ के अरे यो कलेक्टिभली होइन युनाइटेड रूपमा काम गरिदिनु भयो भने धेरै धन्यवाद। र म आज चाहिँ अहिले भनिहालेँ, अब राज मलाई यसमा सुरुमा खबर गर्ने राजन हो, थ्याङ्क्स राजन होइन, त्यो कहिले पनि मैले बिर्सनु हुँदैन होइन, माया फर टेकिङ अल द्याट लिडरसिप एन्ड अल द्याट, थ्याङ्क्स ललिसा हाम्रो सुरु दिनमा आएर यसँग काम गरेकोमा होइन। अब यहाँ थ्याङ्क भन्दै गयो भने दुई मिनट बढ्यो भन्दा बढी जाला, त्यसैले मैले यहीँ रोकेर मैले माग्छु हस्तान्तरण गरेँ है त।
0: उक्त कार्यक्रममा उपस्थित रहनुभएका अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर एएनएमसीका अध्यक्ष डाक्टर तिलक पोखरेलद्वारा मन्तव्य व्यक्त गर्नुभएको थियो।
3: थ्याङ्क यू भेरी मच। धेरै कुरा भन्नु छैन, मैले पहिला पनि भनेको थिएँ मलाई अलिकति नेवागोटीसँग डाह लाग्छ भनेर, किनभने तपाईँहरूको यस्तो राम्रो टिम छ, त्यो टिम मसँग भइदिए भए म के गर्थेँ भन्ने बिचमा पनि कुरा भएको थियो। त्योभन्दा पहिला सबैजना गेस्टलाई वेलकम र नेवागोटीलाई धेरै धेरै धन्यवाद हामीलाई बोलाउनु भएकोमा। र नेवागोठीको बारेमा त हामीले धेरै भन्नु पर्दैन, सबैजनालाई थाहा छ। इन्द्र जात्राको बारेमा चाहिँ के भन्छ, लास्ट इयरको जुन चाहिँ इन्द्र जात्रा भएको थियो त्यसको लागि जतिसुकै धन्यवाद भने पनि नेवागोठीलाई पुग्दैन। तपाईँले हेर्नुभयो भने एएनएमसीको बिग इभेन्टहरूमा अथवा कम्युनिकेसनहरूमा हामीले वान अफ द बिग र इम्पोर्टेन्ट इभेन्टको रूपमा चाहिँ हामीले नेवागुठीले अर्गनाइज गरेको त्यो इभेन्टलाई हामीले गर्छौँ। जस्तो अघि प्रिमियरको कुरा पनि भयो, हामीसँग प्रिमियरको न्यु इयरको इभेन्टमा पनि मैले यो इभेन्टलाई इन्द्र जात्रालाई हाइलाइट गरेको थिएँ। मल्टिकल्चरल मिनिस्टर पनि आउनुभएको थियो त्यो इभेन्टमा, उहाँले म गएको थिएँ यस्तो खालको इभेन्ट भएको थियो भनेर पनि प्रिमियरसँग कुरा भएको थियो। अर्को इभेन्टमा प्रिमियर आउने भन्ने सुन्दा झन् खुसी लाग्यो। नेक्स्ट इभेन्ट पनि एएनएमसीमा गर्न तपाईँले कन्सिडर गर्नुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। हामीले एएनएमसी खोलेकै त्यसैको लागि हो, हामीलाई त्यति सजिलो पनि छैन सबै कल्चर सबै कम्युनिटीहरूलाई इन्क्लुड गर्न। तपाईँहरू जस्तो जसले कल्चरलाई बुझेको छ त्यो कल्चरलाई प्रेजेन्ट गर्ने ठाउँको रूपमा एएनएमसीलाई लिनुभएको छ, त्योभन्दा ठुलो प्राउड मोमेन्ट हाम्रोलाई केही हुँदैन। मेरो टेनरको एउटा राम्रो इभेन्ट तपाईँले भन्नुभयो भने चाहिँ मैले इन्द्र जात्रालाई नै भन्छु वान अफ द बिग इभेन्ट। र यो इभेन्टको लागि पनि हामीले के गर्न सक्छौँ, तपाईँहरूको इभेन्ट हुँदासम्म म नै हुन्छु एएनएमसीमा, लास्ट इयरको लेसन लर्नबाट यो इयर के इम्प्रुभ गर्न सकिन्छ सँगै काम गरौँ। र फेरि पनि नेवागुठी भिक्टोरियालाई तपाईँहरूको यो कामको लागि यो इनर्जीको लागि र यो नेपाली कल्चरलाई र नेवारी कल्चरलाई मेलबर्नमा मात्रै नभएर नेपालीमा मात्रै नभएर बाहिर पनि जुन हिसाबले प्रमोट गर्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद।
0: एनएमसीका अध्यक्ष डाक्टर तिलक पोखरेलद्वारा व्यक्त यी विचारहरूपछि नेवागुठी भिक्टोरियाले आयोजन गरेको उक्त कार्यक्रममा मेक्सिम्याक्स एजुकेसन एन्ड माइग्रेसनका व्यवसायी तथा इन्द्र जात्रा महोत्सवका प्रायोजक शङ्कर धरालले पनि आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।
4: सबैजनालाई नमस्ते, मलाई थाहा थिएन म पनि आज सातोडो मन्तव्य दिँदैछु भन्ने कुरा। धेरै समय लिएन नेवागुठीले जुन लेभलको इनिसिएसन लिनुभएको छ सम्पूर्ण, आई थिङ्क हामीसँग नेपाली कमिटीमा एनआरएनएदेखि लिएर एएनएमसीदेखि लिएर न्याप धेरै सङ्घ संस्थाहरू थियो, तर के नपुगेको जस्तो फिल भइरहेको थियो। र लास्ट इयरको त्यो एएनएमसीको प्राङ्गणमा हामीले जुन खालको एउटा झाँकी र एउटा महोत्सव देख्यौँ त्यसले हामीलाई कम्प्लिट महसुस गराएको मलाई चाहिँ व्यक्तिगत रूपमा चाहिँ एकदम अनुभूति भयो। त्यसको लागि यहाँहरू सम्पूर्णलाई धन्यवाद, र विशेष गरी यहाँ म बेला बेलामा प्रोग्रामहरूमा पनि आएर यहाँहरूको मेहनत र प्रिपरेसन देख्ने जुन खालको अवसर मिलेको छ त्यसको लागि पनि सम्पूर्ण बिहाइन्ड द सिन, अझ विशेष गरी मैले के भन्नु पर्छ भने धेरै संस्थाहरुमा चाहिँ हामीलाई अगाडि देखिने रहर हुन्छ यो संस्थामा चाहिँ मैले देखेको चाहिँ पछाडि बसेर जुन लेभलको सटिस्फ्याक्सन प्राप्त गर्ने त्यो कला यहाँहरुसँग छ त्यो क्षमता यहाँहरुसँग छ त्यो त्यसको लागि सम्पूर्ण भोलिन्टियरहरुको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु यहाँहरु पछाडि बसेर पनि यो लेभलको नाम नभइकन फेस नदेखिकन पनि समुदायमा र कम्युनिटीमा जुन लेभलको कन्ट्रिब्युसन गर्नुभएको छ त्यसलाई हामीले एक्नोलेज गर्ने नै पर्छ देख्ने नै पर्छ जस्तो लाग्छ र यो कुरा फाइनेन्सियल कुराहरू जुन लेभलको ट्रान्सपेरेन्सी ल्याउनु भएको छ विशेष गरी माधवजी सुरजजीहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु किनभने उहाँहरूको एउटा गाइडेन्स पनि मैले देखेँ कन्स्टिट्युसनको कुरा फिडब्याकको कुरा कहिलेकाहीँ हामी एउटा त्यो सक्सेसन प्लानिङ राम्रोताले नगर्दाखेरि इन्स्टिट्युसनमा अलिकति ग्याप हुन्छ होइन त्यो त्यो खालको एउटा कम्प्लायन्सको कुरा अडिटको कुरा म आफू पनि लिगल प्र्याक्टिसमा भएको कुराले गर्दाखेरि कर्पोरेट गभर्नेन्सको कुरा कम्प्लायन्सको कुराहरू र कम्पनी अथवा एउटा संस्था चलाइरहँदाखेरि त्यो सँगै आउने कम्प्लायन्सको कुरा रेस्पोन्सिबिलिटीको कुराहरू पनि यहाँहरूले जुन इन्ट्रोड्युस गर्नुभएको छ र सायद आगामी दिनमा अझ यसले यो नेवागुटीमा मात्र नभएर हाम्रो नेपाली सम्पूर्ण कमिटीहरूमा चाहिँ यो खालको चिजहरू चाहिँ हामीले एप्लाई गर्न सक्यौँ भने हाम्रो अझ रिजल्ट र हाम्रो कमिटी संस्थाहरूको एउटा त्यो अथोरिटी चाहिँ अझ बढ्नेछ भन्ने मलाई लाग्दछ र एज अ म प्राइभेट संस्थाको पनि रिप्रेजेन्ट गर्छु कहिलेकाहीँ म भन्छु आजकल चाहिँ होइन म कमिटीमा पनि इन्भल्भ छु तर मलाई चाहिँ एज अ स्पोन्सर मात्रै तपाईँहरूले नभनिदिनु होला नचिनाइदिनु होला त आजकल चाहिँ त्यो आर्थिक सहयोग गर्न पनि मलाई अलिकति एउटा अप्ठ्यारो लाग्ने चाहिँ के हो भने आइडेन्टिटी नै स्पोन्सरको मात्रै भयो कि म अहिले यहाँनिर अस्ट्रेलियाको एनसिसी मेम्बर पनि हो होइन अब न्याफको सल्लाहकार पनि हो मैले भन्नु खोजेको चाहिँ तर त्यो भनिरहँदाखेरि एउटा कमिटीमा जोडिएर कमिटीमा बसेर काम गरिरहँदाखेरि कमिटीमा सहयोग गरेर यो पहिचान बनाउँदाखेरि पनि फेरि खुसी पनि लाग्छ होइन यहाँहरूले सम्झिदिनु भयो हामी म मात्रै नभइकन सम्पूर्ण नेपाली व्यवसायहरू मैले भन्नैपछि यति कुरा हामी हाम्रो हामी व्यवसाय नेपाली कम्युनिटीमा मात्रै गर्दैनौँ हाम्रो क्लाइन्टहरू संसारभरि छरेर बस्नुभएको छ तर नेपाली व्यवसायहरू जो मेलबर्नमा हुनुहुन्छ अझ नेपाल अस्ट्रेलियामा बसेर व्यवसाय गर्नुभएको छ उहाँहरूले चाहिँ ठुलो छाती फराकिलो बनाएर कम्युनिटीको लागि एकदमै धेरै सहयोग गर्नुभएको छ उहाँहरूको त्यो स्टेक बिजनेसको स्टेक नेपाली कम्युनिटीमा त्यो नहोला तर कति होला त आफ्नो ठाउँमा छ तर उहाँहरूको सोसल रेस्पोन्सिबिलिटीको जुन स्टेक चाहिँ हाम्रो नेपाली कम्युनिटीमा गएको छ त्यो चाहिँ सायदै अरू बिजनेस कम्युनिटीहरूमा हुन्छ जस्तो लाग्छ र म सम्पूर्ण नेपाली व्यवसायहरू जो गरिरहनु भएको छ स्पोन्सरहरूको साइडबाट म आफूबाट पनि के एउटा भन्न चाहन्छु भने हामीलाई यहाँहरूसँग बसेर कमिटीमा बसेर काम गर्दाखेरि एउटा गर्व महसुस हुन्छ यो अवसरको लागि यहाँहरूलाई धन्यवाद र आगामी दिनमा पनि यो किसिमको कम्युनिटीको इभेन्टहरूमा चाहिँ हामी एकदम उत्साहका साथ इन्भल्भ हुन चाहन्छौँ र त्यो अवसरको लागि फेरि यहाँहरूलाई धन्यवाद दिँदै म बिदा हुन्छु धन्यवाद
0: यस वर्ष इन्द्रजात्रा एन्यापुन्नी मेलबर्न 2026 आगामी 26 सेप्टेम्बर शनिबार अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर एनएमसी 100 डनकेन्स लेन डिगर्स रेस्ट भिक्टोरियामा नेवार संस्कृतिको जीवन्त प्रस्तुति सांस्कृतिक झाँकी परम्परागत बाजागाजा तथा विविध सांस्कृतिक कार्यक्रमहरूले आयोजना गरिने घोषणा नेवागुठी भिक्टोरियाले गरेको थियो नेवार समुदायको मौलिक संस्कृति भाषा कला र परम्पराको संरक्षण तथा प्रवर्धनका लागि सम्पूर्ण समुदायको सहकार्य आवश्यक रहेको हुँदा आगामी इन्द्रजात्रा 2026मा सम्पूर्ण नेपाली समुदाय विभिन्न सङ्घ संस्था तथा सांस्कृतिक अभियन्ताहरूलाई सहभागी भई कार्यक्रमलाई सफल बनाउन नेवागुठी भिक्टोरियाले आग्रह गरेको छ।

श्रोताहरू, यिनै प्रस्तुतिहरूका साथै आजलाई मैले श्रोताहरू समक्ष बिदा माग्ने बेला भएको छ। कार्यक्रम सुनेर साथ दिनुभयो आभार व्यक्त गर्दछौँ। हाम्रो यो प्रसारित कार्यक्रमलाई यहाँहरूले www.3cr.org.au/चौतारीमा गएर कुनै पनि समय जहाँ कहीँबाट सुन्न पनि सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम सम्बन्धमा तपाईँहरूको सुझाव सल्लाह प्रतिक्रियाहरू भए कृपया हामीलाई पठाउनुहुन आग्रह गर्दछौँ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो melbournechautari@gmail.com। गत हप्ता हामीले रेडियोथोन 2026 को विशेष कार्यक्रम लिएर यहाँहरूमाझ आएका थियौँ र श्रोताहरूबाट यस रेडियो स्टेशनको निम्ति मेलबर्न चौतारी मार्फत आर्थिक सहयोग प्रदान गर्नुभएको थियो, जसका लागि हामी यहाँहरूप्रति आभार व्यक्त गर्दछौँ। यहाँहरूले प्रदान गर्न चाहनुभएको सहयोग रकम कृपया नेपालीज एसोसिएसन अफ भिक्टोरियाको ब्याङ्क खाता BSB 013445 account number 3539171 आफ्नो नामसँगै रेडियो डोनेसन उल्लेख गरी यही जुन महिनासम्ममा जम्मा गरिदिनुहुन आग्रह गर्दछौँ। कार्यक्रमको अन्तमा हेमन्त राणाको स्वरमा रहेको गीत, एसपी कोइरालाको गीत रचना र आलोक श्रीको सङ्गीतलाई श्रोताहरू समक्ष छाडेर आजको यो कार्यक्रम तयार पार्न सहयोग गर्ने सहकर्मी सुदीप श्रेष्ठ र कृतिका पौडेलका साथै आजलाई म लोक बिदा हुन्छु। हाम्रो भेट आउँदो कार्यक्रमहरूमा हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्रि। यहाँहरूको साता शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।